0: splendid years of Insurance Market Metro Station. From Sheikh Zayed Road to your screen, I am always nearby. Insurance Market.ie.
1: This is Life Talk with Sophia Khan. Talk 100.3.
2: Continuing with Live Talk right here on Talk 100.3 Bara Fun Asia Network. 70s या शायद 80s के मुसाफिर होंगे, लेकिन चलते ही चले जा रहे थे, कोई नहीं था रुकने के लिए. एंड आजकल तो हम चलने ही लगते हैं कि रुक जाते हैं, और फिर जब रुक जाते हैं तो एकदम से कहते हैं चलें. तो ये यू नो बैक एंड फोर्थ होता चला जाता है. कितना अच्छा समा था. उसमें भी वो बेचारे रो ही रहे थे, मतलब रोने ही लगे थे. गाना खत्म हो गया, शो भी खत्म होने वाला है, बट नॉट बिफोर वी टेक यू टू फ्यू मोर स्टोरीज. टाइम भी है नाउ. This one is, again, it's distressing, a heartbreaking tragedy that happened today in the morning. So if you are weak at heart, not in a good mood, expecting a mother, please avoid this story because it is indeed heartbreaking. 7 people lost their lives, 9 injured, and this is after the minibus truck crash on Dubai's Emirates Road. It happened early in the morning in the neighborhood of 4:30 and 5 a.m. Now, Dubai police said preliminary investigations showed that the truck had come to a sudden stop in the middle of the road due to a technical fault. So it stopped in the middle, or perhaps it came to a stop. The driver stopped it, not really sure. But these are the initial information that has come out. So 7 people, they were killed and 9 other injured. And this is after a minibus actually crashed into this truck that was at a halt in the middle of the road, Emirates Road in Dubai. So Dubai police said the information that has come in has showed that the truck had come to a sudden stop in the middle of the road due to a technical fault. The bus driver, who allegedly failed to pay attention and keep a safe distance, actually rammed into the truck from behind. And this is where Brigadier Jumar Salim bin Suaidan, director of the General Department of Traffic at Dubai Police, said the command and control center received a report about the accident, following which traffic patrols and rescue teams were dispatched to the scene. The accident resulted in 7 fatalities and 9 injuries, including 5 serious and 4 moderate injuries. All injuries were transported to hospital. Injured, I'm so sorry, were transported to the hospital for the treatment. And these morning accidents, because this is early morning, speeds are high, and people almost trying to, you know, get up and all, and little maybe taking things too easy, and such very tragic accidents at times have come into place. And police in such times always come up with advisory later on so others can learn a lesson. Maintain a safe following distance, that's for sure one. Avoid stopping in the middle of the road no matter what. Also, ensure vehicles are properly maintained to prevent breakdowns, people, especially you know, when we are having that transition from one season to the other, that gets all the more important. Please use hazard lights and warning triangles in the event of a mechanical failure. So the incident is one of the deadliest road accidents reported in Dubai this year and remains under investigation. So more details will be coming up shortly. We have been told it was somewhere around close to 4:54 a.m. That is when they recorded the accident complaint or news. The crash involved a minibus and a truck as well. But the basic reason for all this tragedy happened is that the truck stopped in the middle of the road. So thoughts and prayers for the family, very heartbreaking. And with this also, before I say goodbye, quickly reminding you, KHDA has expanded Dubai's Education Council to include parents now and also educators. I think that would be a very welcoming news. We are talking about Dubai's education sector. They have set for a wider community role in decision making as the Knowledge and Human Development Authority expands its council model, and this is beyond students, to formally include parents and educators. In a way, it's a wonderful news. Details perhaps we'll get or we have but not be able to share because running short of time. And last, certainly not the least, UAE 4-month forecast is here from NCM. El Nino is likely to bring warmer wetter weather from July to November. So temperatures and rainfall expected to be near to above seasonal averages. So July could be a little bit of rain here and there all the way till November because of El Nino coming in from NCM. And now time to go, because time for Neil to come in for Talk Sports Business. That's TSB. And I'll catch you tomorrow. Thank you so much to our lovely listeners for giving me your lovely company and my lovely little team doing big things. Errol and Surjeet. Keep it locked to Talk 100.3, part of Fun Asia Network. And from Sobia Khan, Allah Nikipan.
1: This is Talk 100.3. Henna Speedy Hair Color, covering the changes in the world. This is Fan Network News from the BBC.
3: BBC News with Alan Smith. The Israeli military says Iran has a new barrage of missiles towards Israel as both countries continue to exchange rocket fire for the first time since the ceasefire in April. Earlier, Iran said it was beginning a week of continuous strikes in response, it said, to repeated violations by Israel of the ceasefire in Lebanon, including targeting the southern suburbs of Beirut. The Israeli strikes have taken place despite President Trump reportedly telling Prime Minister Benjamin Netanyahu to refrain from further attacks. Crude oil prices have jumped in response to the latest attacks in the Middle East. Brent crude rose by more than 5% to just under $100 a barrel. President Xi Jinping has arrived in North Korea for his first visit for 7 years. Before leaving China, he hailed what he called an invincible friendship between the two countries. In Armenia, the party of the Prime Minister Nikol Pashinyan has won crucial parliamentary elections with about 50% of the vote. The vote on Sunday was Armenia's first general election since a crushing military defeat by Azerbaijan in 2023. Officials in the southern Philippines say at least 15 people have been killed by an earthquake which struck off the island of Mindanao. Civil defense officials say more than 120 people were injured. The presidential election runoff in Peru is close as votes are being counted. The right-wing candidate Keiko Fujimori and her left-wing rival, the congressman Roberto Sanchez, are running neck and neck, with the lead narrowly swinging from one to the other. The Japanese city of Utsunomiya has closed all 94 of its primary and middle schools after a bear was seen in the city for the first time. The city authorities said the bear was spotted in a residential area near a park on Saturday evening. It remains at large after the last sighting early on Monday morning. And that's the world news from the BBC.
1: Fan Network News from the BBC. Grey coverage, vibrant colour, natural finish. All in just 5 minutes. Henna Speedy Easy Hair Colour. Made in Italy. Talk 100.3.
4: 10, 9, 8, 7, 6, 5, 4, 3, 2, 1.
1: TSB. The essential talk, sport and business. Across the UAE. The action as it happens. With Neil Osha.
5: Hello and welcome to TSB Talk, Sport and Business. I'm Neil Osha on Talk 100.3 as we bring in a brand new week. इस हफ्ते में क्या क्या हो रहा है, इस वीकेंड पे क्या क्या हुआ, सारी बातें करेंगे राइट हियर ऑन TSB Talk, Sport and Business.
1: TSB Talk, Sport and Business. Talk 100.3.
5: Winning by an innings and 300 runs. That is the headline of this game. इंडिया वर्सेस अफगानिस्तान टेस्ट मैच हुआ चंडीगढ़ में, एक ही टेस्ट मैच, और एक टेस्ट मैच में ये बता दिया गया अफगानिस्तान को कि भाई आपको अभी बहुत सीखना बाकी है इन द लॉन्गेस्ट फॉर्मेट, इन द ओल्डेस्ट फॉर्मेट ऑफ द गेम. क्यों? क्योंकि वाइल अफगानिस्तान माइट हैव सम ऑफ द बिगेस्ट नेम्स, सम ऑफ द ग्रेट सुपरस्टार्स ऑफ द गेम प्लेइंग द T20 फॉर्मेट, प्लेइंग अराउंड द वर्ल्ड, बीइंग पिक्ड बाय franchises and loved by the franchises for the exuberance that they bring in, for the skill sets that they bring in. But jahan tak test match ki baat aati hai, to wahan par abhi kafi seekhna baki hai. Kafi kuch seekhna baki hai. Ji haan, 6 tarikh ko shuru hua aur aaj khatam ho gaya. India ne pehle batting kari, 564 for 8 pe declare kar diya, jisme Yashasvi Jaiswal 24 runs bana kar out ho gaye, par KL Rahul ne century lagayi, Shubman Gill ne century lagayi kaptan ne. 81 runs for Sai Sudarshan, missed out on his ton, and another 81 for Rishabh Pant, also missing out on a ton. 19 runs Dhruv Jurel, 52 for Washi Sundar, 28 for Manu Sathar, मोहम्मद सिराज ने भी 22 रन्स बना दिए, कुलदीप यादव ने बैटिंग करके 9 रन्स बना दिए. सो एनीवन हु थॉट एंड डाउटेड देयर बैटिंग स्किल्स, बॉस दिस इज एन आंसर. नॉट आउट 9 रन्स कुलदीप यादव, जिसमें एक चौका शामिल था. मोहम्मद सिराज ने 4 चौके एक छक्का लगाया था, 22 रन्स बनाए 12 गेंदों में एंड 564 फॉर 8 डिक्लेयर्ड. एज फार एज बोलिंग इज कंसर्न, 6 विकेट मोहम्मद सलीम ने लिए थे इसमें, ठीक है. पर जब अफगानिस्तान बैटिंग करने आई तो फर्स्ट इनिंग्स में रहमत शाह का 60 रन वॉज अ टॉप स्कोर. उसके बाद द नेक्स्ट हाईएस्ट वॉज 17 बाय सादिकुल आतल, 16 फॉर अब्दुल मलिक, 12 फॉर रहमानुल्लाह गुरबज, 20 फॉर हसमतुल्लाह शहीदी. चले शहीदी का जो है सेकेंड हाईएस्ट था, ओके कप्तान का. अफसर जजाई 3, 11 शरफुद्दीन अशरफ, अजमतुल्लाह उमरजाई अपना खाता नहीं खोला, खरोटे ने 4 रन्स बनाए, मोहम्मद सलीम 0 पे आउट हो गए, जियाउर रहमान 6 रन्स बनाकर आउट हो गए, 152 पे ऑल आउट इन 58.4 ओवर्स. नाउ दिस इज़ नॉट गुड फ्रॉम अ पर्सपेक्टिव वेयर यू आर लुकिंग टू नॉट जस्ट एस्टैब्लिश योरसेल्फ एज अ 3 फॉर्मेट टीम, बट ऑल्सो अगर आप ODI की तरफ भी नज़र रखने की कोशिश कर रहे हो तो ये स्कोर छोटा है यार. 58 ओवर्स आपने खेले हैं और सिर्फ 152 रन्स बनाए. एंड माइंड यू, दिस इज़ नॉट द टॉप ब्रांड इंडियन बोलिंग अटैक. मोहम्मद सिराज यस, बट प्रसिद्ध कृष्णा, मानव सुतार अपना डेब्यू कर रहे थे, डेब्यू पे 6 विकेट ले लिए, कुलदीप यादव ऑब्वियसली, वॉशिंगटन सुंदर सोचिए. तो ये 5 ही गेंदबाज डिप्लॉय किए इंडिया ने, ठीक है, जिसमें से प्रसिद्ध ने 3, मानव ने 6 और वॉशी सुंदर ने 1 विकेट लिया. उसके बाद अगर देखिए अफगानिस्तान को फिर से बैटिंग करने को बुलाया, बोला फॉलो ऑन, चलो आ जाओ फिर से करो. फॉलो ऑन का रूल ये होता है, पता है आपको फॉलो ऑन का रूल? अगर पता है तो चलो यस लिख के बता दो जल्दी से 0586861003, और अगर नहीं पता है तो फिर बोलो भाई बताओ, ठीक है, मुझसे पूछो मैं बता दूंगा, ठीक है ना. अगर आपको पता है तो बोलो यस आई नो, और अगर नहीं पता है तो बोलो नो आई डोंट नो, लिख के भेज दो, तो मेरे को पता चल जाएगा कि चलो ठीक है आपको नहीं पता, तो फिर मैं जो है आपको बता दूंगा कि ये फॉलो ऑन कब कैसे कहाँ होता है, लाइक क्यों टेस्ट मैच में फॉलो ऑन का रूल होता है और किस तरह से ये डिप्लॉय किया जाता है, कब डिप्लॉय किया जा सकता है. सदीकुल आटल आफ्टर बीइंग फॉलोड ऑन, उनको और अब्दुल मलिक से ओपन करवाया, पहली विकेट की पार्टनरशिप 42 रन्स की रही भाई. अच्छी पार्टनरशिप, बहुत अच्छी पार्टनरशिप, जिसको तोड़ा मोहम्मद सिराज ने जब अब्दुल मलिक को आउट किया उन्होंने. उसके बाद में फिर सदीकुल आतल और रमनुल्ला गुरबाज की पार्टनरशिप लगी, जो थी 32 रन्स की, 32 रन्स की पार्टनरशिप, ओके 32 रन्स की पार्टनरशिप, जिसमें गुरबज ने 24 बनाए और सदीकुल्ला 42 पे थे जब रहमानुल्लाह गुरबज आउट हो गए. अब ये था 19.1 ओवर्स, 19.1 ओवर्स तक 74 रन्स बने हैं 2 विकेट के नुकसान पर. और उसके बाद में सुनिए जी, रहमत शाह आउट हो गए जब स्कोर था 87, इनके 13 रन्स और हुए उसके बाद रहमत शाह आउट, उसके बाद 6 रन्स और हुए तो हशमतुल्ला शहीदी आउट, उसके बाद 5 रन और ऐड हुए तो सदीकुल्ला अतल आउट हो गए, उसके बाद में 8 रन और ऐड हुए तो अफसर जजाई आउट हो गए, फिर उसी स्कोर पे अजमतुल्लाह उमरजाई भी निकल लिए, 6 रन टीम के टोटल में ऐड हुए तो खरोटे आउट हो गए, और उसी स्कोर पे फिर मोहम्मद सलीम भी आउट हो गए. इसका मतलब ऑल आउट इन अंडर 36 ओवर, स्कोरिंग जस्ट 112 रन्स. और अब की बार विकेट किस किसने लिए? मानव सुतार ने 1 विकेट लिया, प्रसिद्ध कृष्णा ने आपको विकेट नहीं मिला, कुलदीप यादव ने 3, मोहम्मद सिराज ने 1 और वॉशी सुंदर ने 4 विकेट्स लिए. तो अगर आप देखो तो कुल मिला के मानव सुथार ने 7 विकेट लिए इस टेस्ट मैच में, वॉशिंगटन सुंदर ने 5 विकेट लिए, प्रसिद्ध कृष्णा ने 3 और कुलदीप यादव ने भी 3, ठीक है, मोहम्मद सिराज को 1 विकेट मिला. अगर आप देखो तो 7 विकेट्स लेकर मानव सुधार ने आज जो डेब्यू किया, आई मीन ये टेस्ट मैच में जो डेब्यू किया, मुझे अच्छा लगा, बहुत अच्छा लगा. पर कहीं पर मुझे लगता है कि फॉर अफगानिस्तान दे डेफिनेटली नीड टू वर्क अ लॉट. देर आर मैसेजेस दैट हैव कम इन के यस वी नो व्हाट अ फॉलो ऑन इज एंड व्हाई इट इज देयर. देर इज अनदर मैसेज कम इन फ्रॉम दीपेश, वो कहते हैं कि हाँ नील भाई पता है फॉलो ऑन कब होता है. वेरी गुड, ये अच्छा है, मुझे अच्छा लगता है कि यू नो व्हेन वी हैव अ वेरी इंटेलिजेंट क्रिकेट लविंग ऑडियंस जिनको पता होता है कि क्या बोलते हैं उसको कि यू नो क्रिकेट के रूल्स क्या है, रेगुलेशंस क्या है, कब होता है फॉलो ऑन, क्यों होता है फॉलो ऑन, क्योंकि इट्स अ टेस्ट मैच थिंग ना. अभी आज के ज़माने में जो T20 वाले उनको क्या ही पता है, है ना. चलो मैसेजेस करो अगर आपको पता है कि फॉलो ऑन कब जो है आप انفورس کر سکتے ہو اپنی اپوزیشن ٹیم پہ, ٹھیک ہے, یا تو اگر آپ کو نہیں پتا تو یہ لکھ کے بھیج دو کہ نہیں بھائی نہیں پتا ہے, نو آئی ڈونٹ نو, نو پرابلم, صرف اتنا لکھ دو میں ایکسپلین کر دوں گا, کیونکہ میرا تو یہی کام ہے نا بتانا سکھانا. دیئر از اے میسج دیٹس کم ان فرام رچا کہتی ہیں, نو نیل آئی ڈونٹ نو واٹ اے فالو آن از اینڈ اف یو کوڈ شیئر دیٹ ول بی گریٹ. ارے ڈیفینیٹلی آئی ول ڈیفینیٹلی شیئر. دیئر از اندر میسج دیٹس کم ان فرام کرشنا, کہتے ہیں کہ مجھے پتا ہے, لکھا ہے مجھے پتا ہے فالو آن ٹیسٹ میچ میں ہوتا ہے پٹ کب ہوتا ہے یہ نہیں پتا. چلیے یہ بھی کلیئرٹی آپ کو میں دے دوں گا کہ ہاں ٹیسٹ میچ میں, یعنی کہ بیسکلی ملٹی ڈے میچز میں ہوتا ہے, ٹھیک ہے نا, کہ جب ملٹیپل ڈیز ہوتے ہیں, یو نو ڈومیسٹک میں چار دن کا بھی میچ ہوتا ہے, تین دن کا بھی میچ ہوتا ہے, تو اس میں بھی جو ہے فالو آن کا رول لاگو ہوتا ہے, بٹ کب ہوتا ہے تو ایسا ہوتا ہے کہ جب ہم ٹیسٹ میچ کھیل رہے ہیں, ٹھیک ہے, سمجھو کہ انٹرنیشنل ٹیسٹ چل رہی ہے, اسے پہلی ٹیم نے بنا دیے 500 رن, دوسری ٹیم جب بیٹنگ کرنے آتی ہے تو وہ 300 یا اس سے کم رنز پر آؤٹ ہو جاتی ہے, تو فرسٹ ٹیم کے پاس یہ آپشن ہوتا ہے کہ وہ اپنی دوسری ٹیم کو جو ہے پھر سے بیٹنگ کرنے پہ انوائٹ کرے, کہ انفورس کرے, انوائٹ تو کیا کرے, انفورس کرے کہ نہیں آپ کو پھر سے بیٹنگ کرنی پڑے گی, آپ نے رنز بہت کم بنائے. دا ڈفرنس از آف 200 رنز, اٹس کال دا تھریش ہولڈ. تو سو ٹو انفورس دا فالو آن دا ٹیم بیٹنگ فرسٹ مسٹ اچیو اے رن لیڈ آف ایٹ لیسٹ 200 رنس, کہ فرسٹ اننگز میں ہی جو ہے نا 200 رن کی اگر لیڈ ہوتی ہے, 200 یا 200 سے زیادہ کی لیڈ ہوتی ہے تو ہی آپ انفورس کرا سکتے ہو. بٹ اگر سمجھیں کہ آپ نے 500 بنایا, فرسٹ ٹیم نے 500 بنایا, سیکنڈ ٹیم نے 301 بنا دیا, ٹھیک ہے نا, 301 بنا دیا, یعنی کہ 199 کی لیڈ ہے, تو پھر دا ٹیم نمبر ون کین ناٹ انفورس اے فالو آن, دے ول ہیو ٹو کم ان بیٹ. بٹ اگر 200 کا ڈفرنس ہے تو پھر ڈیفینیٹلی دے کین انوائٹ دا ٹیم ٹو کم اینڈ سے کہ چلو آپ پھر سے آ کے بیٹنگ کرو, آپ کے اوپر فالو آن ہے. بٹ یہ 200 کا جو رول ہے وہ 5 ڈے والے ٹیسٹ میچ میں ہوتا ہے. اگر آپ فرسٹ کلاس کرکٹ کھیل رہے ہو جس میں 4 ڈے کا میچ ہوتا ہے یا 3 دن کا میچ ہوتا ہے, تو اس میں لیڈ جو ہے وہ 150 رن کی ہوتی ہے. کیا آپ کو یہ پتا تھا؟ اگر یہ پتا نہیں تھا تو بتا دیا ہم نے آپ کو. سی دس از واٹ اٹ از, رائٹ, کہ ہم جو ہے آپ کو انفارمیشن جو ہے اس لیول تک کی دیتے ہیں جو شاید آپ کو پتا بھی نہیں ہوگا. آپ کو یہ شاید پتا ہوگا کہ ہاں بھائی 200 کی لیڈ ہوتی ہے جب ٹیسٹ میچ میں تو آپ فالو آن کروا سکتے ہو, بٹ جب آپ 150 کی لیڈ ہوتی ہے 4 دن کے میچز میں یا 3 دن کے میچز میں, تب بھی آپ فالو آن کروا سکتے ہو. بٹ دیٹ از ان 3 ڈیز اور 4 ڈے ٹیسٹ میچ, 4 ڈے گیم, ناٹ ان اے T20 ان اے ٹیسٹ میچ, انٹرنیشنل ٹیسٹ میچ. انٹرنیشنل ٹیسٹ میچ جو ہوتا ہے اس میں 5 دن کا جو ٹیسٹ میچ ہوتا ہے اس میں کم سے کم 200 کی لیڈ ہونا ضروری ہے. کیسا لگا, ہے نا امیزنگ؟ 0586861003 میرا واٹس ایپ نمبر ہے, آپ اسے میسج کر سکتے ہو, میسج کر کے بتا سکتے ہو کہ کیا آپ کو یہ پتا تھا کہ 4 دن کا جو میچ ہوتا ہے اس میں کتنے کا ڈفرینس پہ آپ فالو آن کروا سکتے ہو, یا آپ کو اگر ٹیسٹ میچ کے بارے میں نہیں پتا تھا کہ 200 کے ڈفرینس پہ آپ فالو آن کروا سکتے ہو, دیٹس ایبسولیٹلی آل رائٹ. بٹ یا دس از واٹ آئی ٹرائی اینڈ ڈو, ٹرائی اینڈ گیو یو انفارمیشن, اپڈیٹس اباؤٹ واٹ از ہیپننگ ان دا ورلڈ آف کرکٹ. اینڈ آبویسلی اگر کچھ لاس, کچھ رولس اگر نہیں پتا تو بتاتا ہوں میں. دیر از اے میسج دیٹس کمنگ فرام جیتیش, ہی سیز, نیل دیٹ واز امیزنگ, آئی ڈڈ ناٹ نو ایدر. ویری نائس, نو پرابلم جتیش, ناو یو نو. ابھی آپ کوئی بھی اپنے دوستوں کے گروپ میں بیٹھے ہو اور اگر یہ ٹیسٹ میچ کی بات ہو رہی ہے تو فالو آن کی بات ہوگی, فالو آن پہ بات کرتے کرتے آپ یہ 150 والا بھی آنکڑا مار دینا کہ بھائی تک کو پتا ہے ٹیسٹ میچ میں تو 200 کا ہوتا ہے نا, ایسے دکھانا جیسے سب کو پتا ہوتا ہے, مین اٹس کیجوئل ہے نا, ویسے کہ 200 کا ہوتا ہے نا, بٹ پتا ہے 4 دن کے میچز میں کتنا ہوتا ہے, جو رنجی میچز ہوتے ہیں اس میں کتنے کا ہوتا ہے, ویسے کر کے نا ہلکے میں دکھا دینے کا اپنا, اور پھر بعد میں اگر کوئی پوچھ لے کہ بھائی کہاں سے پتا ہے تو بول دینا کہ نیل سے سیکھا, ہے نا, اتنا تو بنتا ہے نا. 0586861003 دیٹس مائی واٹس ایپ نمبر, اگر آپ کال کرنا چاہیں تو 800-81003, بوتھ آر ایبسلیوٹلی فری میڈیمس ٹو ریچ آؤٹ ٹو می. واٹس ایپ نمبر ہے 0586861003, یہاں پر اگر آپ میسج کرتے ہو تو آپ کو پیسے نہیں لگتے, یو ڈونٹ ہیو ٹو پے اینی تھنگ. اینڈ اگر آپ کو کال کرنا ہے تو 800-81003, اگین اے ٹول فری نمبر وے یو ڈونٹ ہیو ٹو پے اے پینی, آپ کے نام منٹس کرتے ہیں نہ آپ کے پیسے لگتے ہیں, فری میں آپ ان سے بات کر سکتے ہو. 800-81003, آؤ پوچھو نیل سے پوچھو. اف یو ہیو اینی کوشچنس, اینی ڈاؤٹس, یو کین آلویز آسک می, ہیپی ٹو آنسر. آبویسلی کرکٹ کی بات کر رہے ہیں ہم, باقی اگر فائنانس کی بھی بات کریں گے تو اس پہ بھی تھوڑا سا ہم جو ہے ٹرائی کریں گے آپ کو ہیلپ کرنے کا. اس کے علاوہ اف یو ہیو اینی تھاٹس, اینی سجیشنس, ہیپی ٹو اسپیک ٹو یو آن 0586861003. بٹ یار, دیٹ واز دا فرسٹ گیم دیٹ وی آر ٹاکنگ اباؤٹ, اٹ واز انڈیا ورسز افغانستان, دا اونلی ٹیسٹ میچ to happen between these two sides. Mind you, Virat Kohli, because of his hamstring injury, will not be available for the ODIs against Afghanistan. Ab iska matlab kya hota hai? Iska matlab ye hota hai ki pehli cheez to ye ki जो 13 तारीख से ओडीआई शुरू होने वाले हैं उसमें विराट कोहली की जगह पे यशस्वी जायसवाल खेलेंगे, सबसे पहली चीज। दूसरी चीज ये कि जो विराट कोहली का जो होप्स थे हमारे विराट कोहली के लिए कि भाई वो 100 सेंचुरीज लगाएंगे, टोटल सचिन पाजी का रिकॉर्ड इक्वल करेंगे या ब्रेक करेंगे, उसमें बहुत बड़ा डेंट आ गया है भाई, बहुत ही बड़ा डेंट। यानी कि टीम इंडिया ने तो बीसीसीआई ने तो डिसाइड कर लिया था कि हाँ भाई चलो विराट को खिलाएंगे, क्योंकि नॉर्मली होता है ना कि अफगानिस्तान या ऐसी कोई छोटी टीमों के अगेंस्ट खेलते हैं तो फिर विराट रोहित इनको नहीं खिलाते थे। बट आप सोचो कि भाई विराट को खिलाने पर आमादा हो गई थी टीम, हाँ चलो भाई विराट को खिलाएंगे, क्योंकि शायद उनको भी बैक ऑफ द माइंड पता था कि सचिन पाजी का रिकॉर्ड, बट इंजरी के चलते विराट पाजी नहीं खेल पाएंगे। इसका मतलब है कि सचिन पाजी का ये एक रिकॉर्ड शायद थोड़ा सा दूर रह जाएगा विराट से। दूसरे रिकॉर्ड की तो क्या ही बात करें भाई, जो रूट को भाई थोड़ा दूर ही रखो जो रूट को, ठीक है ना, उसकी भी बात करेंगे थोड़ी देर में किस तरह से चल रहा है वो टेस्ट मैच, क्या हो रहा है उसका, क्योंकि ये इंग्लैंड और न्यूजीलैंड का जो टेस्ट मैच है मैं उसकी बात कर रहा हूँ, ठीक है ना, कि किस तरह से वहाँ पर चीज़ें चल रही हैं सेकेंड टेस्ट मैच में, फर्स्ट टेस्ट मैच में, जो कि इंग्लैंड जो है 115 रन से जीत गया बहुत ही कंफर्टेबली। सो वील टॉक अबाउट दैट इज वेल, बट फॉर नाउ आई वॉन्ट टू टेल यू दैट अगर आपको क्रिकेट से लग के कोई भी सवाल है, कोई भी डाउट्स है, तो एब्सोल्यूटली हैप्पी टू आंसर, इफ़ यू हैव अ क्वेश्चन मोर देन हैप्पी टू आंसर। बट इतना तो तय है कि भाई जो रूट वाली जो बात है वो तो वैसे दिल से आपको और मुझे कनेक्ट करती है, और पहले इनिंग्स में जो रूट 1 रन पे आउट हो गए थे, दूसरे इनिंग्स में 8 रन पे आउट हो गए, भाई मौजा ही मौजा, ऐसे ही चलना चाहिए जो रूट का। आई मीन नथिंग अगेंस्ट हिम पर्सनली, बट भाई वही सचिन पाजी वाले रिकॉर्ड की बात है कि उनका रिकॉर्ड ना तोड़े कोई यार टेस्ट मैच वाला, है ना। तो चलो उस टेस्ट मैच की भी बात करते हैं, इंग्लैंड वर्सेज न्यूजीलैंड द फर्स्ट टेस्ट मैच दैट वाज प्लेड एट लॉर्ड्स इन लंडन, 4 जून को शुरू हुआ था और कल खत्म हो गया, जिसमें इंग्लैंड ने पहले बैटिंग करते हुए 140 रन बनाए थे, 140 में टॉप स्कोरर थे हैरी ब्रूक।